0: किया गया। दाखिल उमूर के वजीर ममलकत नित्यानंद राय ने आज लोकसभा में पैदायश और अमवात के इंदराज से मुतालिक तरमीम बिल 2026 पेश किया। ऐवान ज़ेरी ने एक मुल्क एक चुनाव से मुतालिक कानून का जायजा लेने वाली मुश्तरका पार्लिमानी कमेटी की मुद्दत कार में भी पार्लियामेंट के मौसम सरमा के इजलास 2026 के आखिरी हफ्ते के पहले दिन तक तौसी कर दी। लोकसभा और राज्यसभा दोनों की कार्रवाई आज नीट मामले पर तलबा के एहतजाज के दौरान मुबैना पुलिस कार्रवाई पर अपोजिशन के शोरगुल की वजह से मुलतवी करना पड़ी और इस वजह से दोनों ऐवानों में वक्फाए सवालात नहीं हो सका। कल लोकसभा में सुप्रीम कोर्ट में जजों की तादाद से मुतालिक तरमीम बिल 2026 पेश किया जाना है। दिल्ली से आनंद कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
1: अपोजिशन लीडर और कांग्रेस रुकन पार्लियामेंट राहुल गांधी के जन्म से मरकजी वजीरे दाखला पर आज लोकसभा में किए गए तबसरे पर एसपी सिंह बघेल, रामदास आठोले और हर्ष मल्होत्रा समेत कई मरकजी वजीरों ने तनकीद की है। पार्लियामेंट के अहाते में आकाशवाणी से खसूसी बातचीत करते हुए उन्होंने कहा कि कांग्रेस लीडर की जानिब से ऐवान में इस्तेमाल की गई जबान पार्लियामानी कार्रवाई के लिहाज से गैर मुनासिब थी। हुकूमत ने कहा है कि मुल्क तकरीबन 6 दहाइयों के तशद्दुद के बाद बाएं बाजू की उस इंतहा पसंदी से आजाद हो गया है जिसे कभी दाखिली सलामती के लिए सबसे बड़ा खतरा तसव्वुर किया जाता था। राज्यसभा में एक सवाल के जवाब में दाखिली उमूर के वजीर ममलिकत नित्यानंद राय ने बताया कि ये हुसूलियाबी बाएं बाजू की इंतहा पसंदी से निमटने के लिए कौमी पॉलिसी और एक्शन प्लान के मजबूत नफाज और मरकजी और रियासती हुकूमतों के दरमियान तालमेल पर मबनी कोशिशों की वजह से मुमकिन हो सकी। जनाब राय ने ऐवान को बताया कि फिलहाल कोई भी जिला बाएं बाजू की इंतहा पसंदी से मुतासर करार नहीं दिया गया है। इलेक्ट्रॉनिक्स और इंफॉर्मेशन टेक्नोलॉजी के वजीर अश्विनी वैष्णव ने कहा है कि भारत के इलेक्ट्रॉनिक्स के शोबे ने हालिया बरसों में हुकूमती इकदामात और सनती इस्लाहात की बदौलत काबिल जिक्र तब्दीली का मुशाहिदा किया है। लोकसभा में आज अपने तहरीरी जवाब में जनाब वैष्णव ने कहा कि मुल्क बतदरीज इलेक्ट्रॉनिक सिस्टम डिजाइनिंग और मैन्युफैक्चरिंग के आलमी हब के तौर पर उभर रहा है। जनाब वैष्णव ने मजीद बताया कि इलेक्ट्रॉनिक्स डेवलपमेंट फंड EDF हुकूमत हिंद की एक ऐसी ही पहल है जिसका मकसद इलेक्ट्रॉनिक सिस्टम डिजाइन और मैन्युफैक्चरिंग में मार्केट से तहरीक पाने वाली इख्तरा को फरोग देना है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। ओडिशा के ज्यादातर हिस्से में लगातार सैलाब और नदियों में पानी की कसीर मकदार ने रियासत को संगीन इंसानी बहरान में मुब्तला कर दिया है। इसके नतीजे में 4 लोगों की मौत हो गई है और हजारों अफराद बेसहारा हो गए हैं। सरकारी जराये ने बताया कि 304 ग्राम पंचायतों के तकरीबन 3,80,000 अफराद मुतासर हुए हैं। हमारे नुमाइंदे ने खबर दी है कि इंतजामिया ने तेजी से बदलती सैलाबी सूरत हाल और उथल पुथल भरे हालात के दरमियान राहत और बचाव कार्रवाइयां तेज कर दी गई हैं। सतह आब में हुए इजाफे की वजह से बेतारानी नदी केवंझर, जाजपुर और भद्रक जिलों के अपने तास में कहर बरपा कर रही है, जबकि भद्रक, जाजपुर और बालासोर में सैलाब की सूरत हाल इंतहाई खतरनाक बनी हुई है। इस दौरान भारतीय महकमे मौसमियात ने नवापाड़ा, कालाहांडी, नबरंगपुर और कोरापुट जिलों में शदीद बारिश से मुतालिक ऑरेंज अलर्ट जारी किया है, जिससे सैलाबी सूरत हाल के मजीद बिगड़ने के खदशात बढ़ गए हैं। छत्तीसगढ़ में गुज़श्ता 2 दिनों से जारी मूसलाधार बारिश की वजह से रियासत के कई जिलों में रोजमर्रा की जिंदगी मुतासर है। बस्तर डिवीजन, महासमुंद, गरियाबंद और धमतरी समेत मुख्तलिफ जिलों में बड़ी नदियों में तुगयानी आ गई है, जिसके नतीजे में कई गांवों से सड़क रब्ता मुनकता हो गया है। कई सड़कों पर पानी के बहने से ट्रैफिक की आमदरफ्त भी मुतासर है। मजीद तफसील हमारे रायपुर के नामा निगार से।
0: छत्तीसगढ़ के गरियाबंद जिले के पानतोरा में तालिबात के रिहायशी स्कूल में पानी घुस जाने के बाद 50 से ज्यादा लड़कियों को महफूज मकाम पर मुंतकिल कर दिया गया। धमतरी जिले के नगरी ब्लॉक में कुछ स्कूलों में पानी भर जाने से आज तातील का ऐलान करना पड़ा। छत्तीसगढ़ के वजीराला विष्णु देव साय ने सभी जिला कलेक्टरों और दीगर अफसरान को अलर्ट पर रहने और जरूरी एहतियाती इकदाम करने की हिदायत दी है। इस दौरान भारतीय महकमे मौसमियात ने अगले 24 घंटे के लिए बालोद और कांकेर जिलों में शदीद बारिश से मुतालिक रेड अलर्ट जारी किया है। आकाशवाणी न्यूज से बात करते हुए माहिर मौसमियात डॉक्टर गायत्री वानी ने कहा कि रायपुर, दुर्ग और जुनूबी छत्तीसगढ़ के कुछ जिलों में ऑरेंज अलर्ट जारी किया जा चुका है। रायपुर से विकल्प शुक्ला की रिपोर्ट के साथ उर्दू खबरों के लिए जमीर रजवी।
1: مرکزی وزیر داخلہ امت شاہ نے آسام کے وزیر اعلیٰ ڈاکٹر ہیمنت بسوا سرما سے بات کی اور بالائی آسام میں تباہ کن سیلاب کے پس منظر میں جاری راحت سرگرمیوں کا جائزہ لیا۔ سوشل میڈیا پوسٹ میں آسام کے وزیر اعلیٰ نے کہا کہ مرکزی وزیر داخلہ نے زمینی صورتحال سے متعلق معلومات حاصل کی اور یقین دلایا کہ مرکز سیلاب سے متاثرہ علاقوں میں راحت، بحالی اور تعمیر نو کے لیے درکار ہر ضروری مدد کی فراہمی جاری رکھے گا۔ اس دوران اڈیشہ میں سیلاب سے پیدا ہوئے ہنگامی حالات میں شدت آ رہی ہے، کیونکہ ندیوں میں سطح آب میں اضافے کی وجہ سے ہزاروں لوگوں کو نقل مکانی پر مجبور ہونا پڑا اور کئی ضلعوں میں روزمرہ کی زندگی متاثر ہے۔ پاکستان کے زیر قبضہ جموں کشمیر میں پیر کے روز راولکوٹ سے مظفرآباد تک جوائنٹ عوامی ایکشن کمیٹی کی جانب سے منعقدہ ایک مارچ کے دوران پاکستانی سیکیورٹی دستوں کی مظاہرین کے خلاف کارروائی میں ہلاک ہونے والوں کی تعداد بڑھ کر 40 ہو گئی ہے، جبکہ دیگر متعدد زخمی ہیں۔ زیر قبضہ علاقے میں کشیدگی میں اضافے کے درمیان انسانی حقوق اور نگرانی سے متعلق ادارے نے انسانی حقوق کے اقوام متحدہ کے ہائی کمشنر کے دفتر پر زور دیا ہے کہ وہ پرامن مظاہرین کے خلاف بے تحاشا طاقت کے استعمال کے معاملے میں مداخلت کرے۔ اقوام متحدہ کے انسانی حقوق سے متعلق دفتر کے ترجمان جیریمی لارنس نے کہا کہ سول سوسائٹی کی ایک تنظیم کو غیر قانونی قرار دینا اور عوامی اجتماعات پر پابندیاں عائد کرنا اظہار رائے، پرامن اجتماع اور انجمن سازی کے حقوق کی خلاف ورزیوں کے حوالے سے شدید تشویش پیدا کرتا ہے۔ اس دوران پاکستانی عہدیداران نے پاکستان کے زیر قبضہ جموں کشمیر میں 13 نجی اسکولوں کے رجسٹریشن کو یہ کہتے ہوئے منسوخ کر دیا ہے کہ جاری احتجاج میں ان کی انتظامیہ، عملہ اور طلبہ مبینہ طور پر ملوث پائے گئے ہیں۔ خراب ہوتے ہوا کے معیار کے چیلنج سے نمٹنے کے لیے حکومت نے پریورتن نامی گاڑیوں کی تجدید کی پہل منظور کی ہے، جس کا مقصد ٹرانسپورٹ کی فضائی آلودگی اور اخراج کو کم کرنا ہے۔ اس اسکیم کا مقصد دلی قومی راجدھانی خطے میں پرانے اور زیادہ اخراج والے ٹرکوں اور بسوں کو بھارت سٹیج BS6 اور الیکٹرانک اور الیکٹرک گاڑیوں سے تبدیل کرنا ہے۔ بھگوان شیو کی پوتر گدا اور سالانہ امرناتھ یاترا کی علامت روایتی چھڑی مبارک نے آج گرو پورنیما کے موقع پر سری نگر میں میسوما کے تاریخی دشنامی اکھاڑے سے اپنا رسمی سفر شروع کیا۔ چھڑی مبارک پوتر امرناتھ گفا پہنچنے سے پہلے پہلگام، چندن واڑی، شیشناگ اور پنچ ترنی کے اپنے روایتی راستے کا سفر کرے گی۔ یہ پوتر سفر شرون پورنیما پر پوتر گفا میں خصوصی پوجا اور مذہبی رسومات کے ساتھ اختتام پذیر ہوگا، جس کے ساتھ اس سال کی امرناتھ یاترا بھی مکمل ہو جائے گی۔ امریکہ کی سینٹرل کمانڈ نے کہا ہے کہ ایران کے سپاہ پاسداران انقلاب کی فورسز نے مغربی ایشیا کے خطے میں تعینات امریکی فورسز پر اچانک حملے کی کوشش کرتے ہوئے کل رات کئی بیلسٹک میزائل داغے۔ ایک سوشل میڈیا پوسٹ پر امریکہ کی مرکزی کمانڈ نے کہا کہ ایران کے سبھی میزائلوں کو کامیابی کے ساتھ مار گرایا گیا اور امریکی فورسز پوری طرح چوکس اور مستعد ہیں۔ امریکہ نے یہ دعویٰ بھی کیا کہ گزشتہ 72 گھنٹے کے دوران ایران کے پاسداران انقلاب کے فورسز نے 30 ڈرون حملے کیے۔ جوابی کارروائی کرتے ہوئے امریکہ کی مرکزی کمان اور سعودی عرب کی مسلح فورسز نے عراق میں یہ الزام لگاتے ہوئے حملے کیے کہ ایران کے پاسداران انقلاب کی فورسز نے ایران سے وابستہ گروپوں کو امریکی فورسز اور سعودی عرب کی توانائی کے بنیادی ڈھانچے پر حملے کرنے کو کہا ہے۔ امریکہ اور سعودی عرب کے لڑاکا ہوائی جہازوں نے مشرقی عراق میں کئی لاجسٹکس اور اسلحہ رکھنے کے مقامات کو نشانہ بنایا۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ نے کل وائٹ ہاؤس میں یوکرین کے صدر ولودیمیر زیلنسکی اور اسرائیل کے وزیر اعظم بنیامین نتن یاہو کے ساتھ الگ الگ میٹنگیں کیں۔ دونوں میٹنگیں اوول آفس میں بند کمرے میں ہوئیں۔ وائٹ ہاؤس کی پریس سیکرٹری کیرولین لیوٹ نے ایک سوشل میڈیا پوسٹ میں کہا کہ صدر ٹرمپ نے صدر زیلنسکی اور وزیر اعظم نتن یاہو کے ساتھ اپنی میٹنگیں ختم کی ہیں اور دونوں میٹنگیں مثبت اور نتیجہ خیز رہی ہیں۔ گلاسگو میں جاری دولت مشترکہ کھیلوں میں بھارتی مکے بازوں اروندھتی چودھری، ساکشی چودھری، سچن سیواچ، انکش پانگل اور نریندر بیروال اپنے اپنے زمروں میں میچ جیت کر سیمی فائنل میں پہنچ گئے ہیں۔ اس طرح انہوں نے ملک کے لیے تمغے یقینی بنا لیے ہیں۔ آج کا دن بھارت کے مکے بازی دستے کے لیے بہترین رہا، کیونکہ بھارتی مکے بازوں نے اپنے سبھی 5 مقابلے جیت لیے ہیں۔ ان فتوحات کے ساتھ ہی سیمی فائنل میں پہنچے بھارت کے مکے بازوں کی تعداد 9 ہو گئی ہے۔ وہیں گلاسگو میں جاری دولت مشترکہ کھیلوں میں بھارت کی جانب سے جیتے گئے کل تمغوں کی تعداد 12 ہو گئی ہے، جن میں سونے کے 2، چاندی کے 7 اور کانسے کے 3 تمغے شامل ہیں۔ اور آخر میں خاص خاص خبریں ایک بار پھر سن لیجئے۔ لوک سبھا میں پیپر لیک کی روک تھام سے متعلق بل منظور ہو گیا ہے، جس میں سخت جرمانہ عائد کیے جانے اور امتحانات میں غلط طور طریقوں کے استعمال کی روک تھام کے لیے فاسٹ ٹریک عدالتیں قائم کیے جانے کے انتظامات ہیں۔ راجیہ سبھا نے وندے ماترم کو قومی ترانے کی طرح قانونی تحفظ فراہم کرنے سے متعلق قانون منظور کر لیا ہے، اس نے قومی گیت کی توہین کو جرم قرار دیا ہے۔ اوڈیشہ میں سیلاب کے سبب 4 اموات اور تقریباً 4 لاکھ لوگوں کے متاثر ہونے سے سیلاب کی صورتحال سنگین ہو گئی ہے۔ چھتیس گڑھ میں بھی شدید بارش سے معمولات زندگی درہم برہم ہے۔ اور دولت مشترکہ کھیلوں میں 9 بھارتی مکے بازوں نے سیمی فائنل میں پہنچنے کے ساتھ ہی ملک کے لیے تمغے یقینی کر لیے ہیں۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔